93 आवाज हो रही कितना 94 आवाज हो रही दारा तो हुआ है चिलिस की दीवार से 94 आवाज हो रही 94 न 93 लिख दा से बराबर दे वसर खबर अल फातिमा सासु द कॉल को लो डेरा डेरा मनन कोम ओके अल्लाह फमान समासर कॉल्स यानी बैक टू बैक कॉल दी बालेडोना कॉस्मेटिक पाकिस्तान आवाज सासु अवरी द हैदे ममन होम्योपैथिक जनरल अस्पताल आवाज सासु रिसु मंगे इंशाल्लाह प लगुरु जुकी बा मार्केट की जुमंग बालेडोना زعفرانی کریم د خیر سره اویلیبل شي کله اویلیبل د اویلیبلټی تاسو له وشي نو دا غي په بینیفیټ دا غي په ان شاء الله فائدو باندې به خیر خبرې کوم زما سره فلال یعنی د بزن روان دی بیک ټو بیک سیزن کی زما سره ګور چې شو ګرازی بالډونا لپسټک اینڈ بلال جان

0: ماں ویلی مال د شارجہ نه کالی راوړه
1: زو استا کالو د پارا شارجی ته سنگلار شما
0: او هو پمینا بازار دبئی کی د شارجہ جولرز دکان دی چرته چی د دبئی او د شارجہ ټوله ورایټی موجود ده
1: نو دا سوایا کنا
0: شارجہ جولرز پرپرایټر زی برادرز فون 09382732 65
2: रेडियो दिलबर अब कभी भी कहीं भी सुनिए हमारी वेबसाइट पर लॉग ऑन टू www.radiodilbar.pk
3: सर्दी हो या गर्मी रेडियो दिलबर आपके संग संग
4: वन वॉइस One nation and one music station. Radio Dilbar, enjoy the life.
5: Dadi Radio Dilbar. Stasu Dazrawas.

0: इश्क में नाचेंगे, तेरे इश्क में नाचेंगे। सफर न छोड़ा दी 284-495। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम।
0: आसु खबर के विद चरता ना सु खबर के जलसा ना सु को
1: राज
0: سراج تاسو ډیر ته غوسه یو مې ورول ما پروګرام کې ته په خیر اغلی وایم څنګه یې خیر موسم څنګه دې تاسو طرف ته
1: الحمدلله
0: ها باران شو باران چې کیږي بیا موسم مزیدار ښه گزاره کوي په شکل کې کور کې خیر دی پروګرام تم سره وړي دی جانان پہ واپس بیمار دے کلچ پوچھا
1: ورزی نہ ہوئی جانان نے واپس بیمار دے کلچ
0: ڈیر زیادہ من ڈیر شکریہ نور بس ہوئے کہ صرف بس پروگرام کے زیر کولا شکریہ.

0: मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, ख्वातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने की कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा दिल से दुआ, कुदरती शिफा दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
1: तेरी रूह को तस्कीन मिलेगी, तू दर्द के लम्हात में कुरान। मदरसा दारुल कुरान व सुन्ना लिल बनैन वल बनात, मोहल्ला तौहीदाबाद, गांव पिनकाणी, नजदीक जामे मस्जिद तौहीद।
2: जमुन को मदरसा के सहर दशपगु बजो नवाखला तर गर्मी दुल सु बजो पूरे, जनानो तालीम और हम दगशान ददरु बजो नवाखला तर माखा पूरे, नारिनो तालीम खुद लिशी चिपाहे की कायदा, तर्जुमे कुरान, नाजरे कुरान, हिफ्ज़ुल कुरान और दर्जी उलाना दौरे हदीस पूरी किताबुना खुद लिशी, जेर निगरानी मोहतम मौलाना मुफ्ती मोहम्मद नाहिद सेब और नाजिम साबिर हनफी से। कॉन्टेक्ट नंबर तौसीफ अहमद खाकसार 0315-6386-080। मुफ्ती मोहम्मद नाहिद से कॉन्टेक्ट नंबर 0314-0693-596। कुल औलाद ना और आकर रहे मुसरा दाखिली शुरू दी।
3: माँ वेले माले दशारजा ने काली रावड़ा
4: जो उस्ता कालू द पारा शारजमा।
3: ओहो पमीना बाजार दुबई की दशारजा ज्वेलर्स दुकान दे चर्टची द दुबई और दशारजा टूल वैरायटी मौजूद दा
4: नुदा सिवाया का ना
3: शारजा ज्वेलर्स। प्रोप्राइटर जे ब्रदर्स, फोन 0938273265।
5: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي، چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی یا ګوتې بې حرکته شوی وي، او د چا چې د خپو د کونډو دننه لاړه ختمه شوی وي، کوپې دردونه او ټکار کوي، هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي، او هان کم چې دملا د مخرو تو مریضان وی، ټول مریضان د خوشالۍ خوب جون واخلي، او د پیښور نوموړی ډاکټر ایم سی پی ایس چی پشاور سحر د اتو بجو نو واخلا سلور بجو پوری تاسو تش ساته بلال سید سی این جی ته مخامخ کونډا موړ جهانگیر ارو ماتو د پارا یاد نمبر اغستو د پارا پدی نمبر رابطه وکي 0314-15-13-232 یعنی کہ 0314-15-13-232।